0: दिन हो या रात, खुशी हो या तन्हाई, हर वक्त एक आवाज साथ हो। रेडियो अमन 88.4 कारक आपके हर लम्हे का साथी।
1: क्या आप चाहते हैं कि आपका कारोबार एक नए बुलंदियों तक पहुंचे? क्या आप चाहते हैं कि आपकी मेहनत का हर लम्हा आपके लिए फायदेमंद साबित हो? तो देर किस बात की, हम आपको दे रहे हैं वो हल जो आपके कारोबार को देगा एक नई रफ्तार। हमारी खिदमत आपके कारोबार को नई मार्केट तक पहुंचाने में मददगार साबित होगी। आज ही हमसे राबता करें और अपने कारोबार को बढ़ाने का ख्वाब हकीकत में बदलें, क्योंकि कामयाबी के सफर में हम हैं आपके साथ। राबता नंबर 0345-93-32-580।
2: تارخانه دس خواجه خواجه سندره ده لگوالی دی دست شای وروه
3: ایمیز دی دخو می ریڈیو پا بازور شو خواسیه دو نو دا بین می تو وون 88.4 ور بنده رو غلال
2: تارخانه دا 88.4 سشای دی
3: ایمیز دی 88.4 می چه کلا ولا گوان نو دا خو کرک ریڈیو ور بنده رو غلا دا خو ده کرک ریڈیو فریکوینسی دو 88.4
4: هر یو ارمان با دی پورا کم زکر خار تلارم تالا پا پنگری روڑم
2: بیا خوار ساچه بازورو تلوشی تیوا ریڈیو زون تا زه هم اخلا چی دست خوشه خوشه پروگرامینا بیا زه هم ورو
3: بلکل مزیر ساچه سی ایوا ریڈیو تو تا هم اخلا تا بلکل پا 88.4 بنده خوشه خوشه پروگرامینا خواجه خواجه ساندر یاوری دایشه موسیقی

0: ہے ضرورت بن جائے جب ساتھ ہو ایک خوبصورت آواز ریڈیو امن 88.4 کا رکھ جہاں مسیح کی معلومات اور انٹرٹینمنٹ سب کچھ آپ کے لیے.
1: द हर झण आवाज रेडियो मान आवाज रेडियो मान 88.4 नेटवर्क मुंगरवडूस तासुला पारा दगशान मलमती पर भ्रमणा चितस तासो होहेगी हर लम्हा हर जय हर वक्त मुंगस तासो सरयो रेडियो मान 88.4 करक आवाज दस तासो आवाज युवान रंग अमन अमन.